यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्यको बढ्दो ऊर्जा माग पूरा गर्नुको साथै उद्योग र लगानीका लागि भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्ने दिशामा राज्य अघि बढिरहेको मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले व्यक्त गर्नुभएको छ। धुबरी जिल्लाको चापरमा हिजो 3200 मेगावाट क्षमताको तापीय विद्युत परियोजनाको शिलान्यास गर्दै मुख्यमन्त्रीले आत्मनिर्भर असम निर्माणको दृष्टिकोणबाट यो दिन इतिहासको पानामा सुनौलो अक्षरले लेखिने बताउनुभयो। 48,000 करोड़ रुपियाँको लागतमा बन्न लागेको यो ठूलो परियोजना राज्यको ऊर्जा क्षेत्रको विकासका लागि ऐतिहासिक कदम भएको पनि मुख्यमन्त्रीले उल्लेख गर्नुभयो। यस तापीय विद्युत परियोजनाले एडभान्टेज असम लगानी सम्मेलनको दोस्रो संस्करणको सफलतालाई झल्काउँछ भनी उहाँले बताउनुभयो। उल्लेख छ कि यो परियोजनाको निर्माण कार्य चलिरहँदा करिब 20,000 मानिसले रोजगारी पाउने र पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब 5,000 स्थायी जागिर सिर्जना हुने आशा गरिएको छ। महापुरूष श्रीमन्त शंकरदेवको 578 जन्मोत्सव आज विभिन्न कार्यक्रमहरूसहित मनाइँदैछ। खत्रपीठ माजुलीका खत्र र नामघरहरूका साथै क्षेत्रीय धर्मचर्चा सभाहरूको पहलमा शंकरदेवको जन्मोत्सव भव्य कार्यक्रमहरूका साथ आयोजना गरिएको छ। जिल्लाका धेरै ठाउँहरूमा हिजोदेखि नै गुरूजनको जन्मोत्सव कार्यक्रम शुरू भएको छ। माथिल्लो माजुलीको एलेङ्गी टोकोबारी खत्रमा श्रीराम भक्तद्वार क्षेत्रीय धर्मचर्चा सभाको आयोजनामा हिजोदेखि दुई दिने कार्यक्रमका साथ गुरूजनको जन्मोत्सव मनाइँदैछ। अर्कोतिर मध्यमाजुली क्षेत्रीय शंकरदेव सांस्कृतिक संघको सौजन्यमा पोलोङानी गाउँमा हिजोदेखि चार दिने विभिन्न कार्यक्रमहरूसहित गुरूजनको जन्मोत्सव आयोजना गरिएको छ भने वहीँ ग्वालपाडा, बरपेटा, कोचबिहार, डिब्रुगढ़ लगायत राज्यको अरू विभिन्न जिल्लाहरूमा पनि विविध कार्यक्रमहरूको साथ महापुरूष श्रीमन्त शंकरदेवको जन्मोत्सव मनाइरहेको समाचार छ। नगाउँ लोकसभा क्षेत्रको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनका लागि नगाउँ जिल्ला प्रशासनले तयारी जारी राखेको छ। चुनावी प्रक्रियालाई सुचारू रूपमा सञ्चालन गर्ने उद्देश्यले हिजो जिल्ला निर्वाचन अधिकारी तथा जिल्ला आयुक्त अरण्यक सैकियाले स्ट्रङ रूम र मतगणनाका केन्द्रको रूपमा प्रयोग गरिने दुईवटा शिक्षण संस्थानहरूको निरीक्षण गर्नुभयो। अर्कोतर्फ बीजेपी, विपक्षी दल कांग्रेस, एआईयूडीएफ लगायत विभिन्न राजनैतिक दलहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन्। उपनिर्वाचनको लागि मन्त्री पीयूष हाजरिकाले हिजो जागिरोड गाउँ पञ्चायतको निर्वाचन कार्यालय उद्घाटन गर्नुभयो। उल्लेख छ कि आउँदो 6 अक्टोबरको

दिन नगाउँ लोकसभा क्षेत्रको उपनिर्वाचन हुनेछ र 9 अक्टोबरको दिन मतगणना गरिनेछ। जनगणनाको पहिलो चरणको काम पूरा गर्ने लक्ष्यलाई ध्यानमा राख्दै राज्य सरकारको विद्यालय शिक्षा विभागले आपसी समझदारीका आधारमा शिक्षकहरूको सरुवा स्वीकृत गरेको छ। यस सन्दर्भमा विद्यालय शिक्षा विभागका आयुक्त सचिव नारायण कुँवरले माध्यमिक शिक्षा निर्देशनालय र प्राथमिक शिक्षा निर्देशनालयलाई एक पत्र पठाएका छन्। यस पत्रमा सरुवा भएका शिक्षकहरूलाई नयाँ विद्यालयमा बहाली हुनका लागि पुरानो विद्यालयबाट सरुवा दिन निर्देशन जारी गरिएको छ। अर्कोतर्फ जुन जिल्लाहरूमा निर्वाचन आचार संहिता लागू भइरहेको छ ती जिल्लाहरूमा आचार संहिता समाप्त भएपछि मात्र विद्यालयबाट सरुवा दिन भनिएको छ। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको नेपाली प्रसारणबाट। डिमा हासाउ जिल्लाको उमराङसोमा आगामी 24 सेप्टेम्बरको दिन पहिलो पटक राज्यस्तरीय विश्व पर्यटन दिवस मनाइनेछ। डिमा हासाउको प्राकृतिक सौन्दर्य, प्राकृतिक सम्पदा र पर्यटन स्थलको रूपमा यसको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिने दिनभरिको कार्यक्रमको भागस्वरूप सरसफाई अभियान, छलफल, वृक्षरोपण र बेलुकी सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। यस कार्यक्रममा हुने छलफलमा असममा पर्यटन र पहाड़ी पर्यटनलाई नयाँ रूप दिन कृत्रिम बुद्धिमत्ता र डिजिटल कार्यक्रमहरू लगायत विभिन्न विषयहरूमा जोड़ दिइनेछ। खेल समाचार। जापानको आइची नागोयामा आयोजित एसियन गेम्समा भारतले दुईवटा रजत पदक जितेको छ। प्रतियोगिताको पहिलो 10 मिटर एयर राइफल सुटिङको टोली प्रतिस्पर्धामा इलाभेनिल भलारिभान, सोनम भास्कर र विदर्शा विनोदले देशका लागि यसपटकको एसियन गेम्सको पहिलो पदक हासिल गरे। एसियन गेम्समा यसपटक नयाँ समावेश गरिएको मिक्स मार्शल आर्ट्समा सूचिका टारीवालले पदक पक्का गरेकी छिन्। सूचिकाले महिलाको परम्परागत एमएमए 60 किलोग्राम वर्गको सेमिफाइनलमा प्रवेश गर्दै पदक जित्ने निश्चित गरेकी हुन्। अर्कोतर्फ एसियाई गेम्सको महिला क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई 114 रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। भारतले भोलि हुने फाइनलमा श्रीलंका विरूद्ध खेल्नेछ। भारतको महिला ब्याडमिन्टन टोलीले पनि कजाकिस्तानलाई 3-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने भारतीय पुरूष हकी टोलीले एसियन गेम्समा जितका साथ आफ्नो यात्रा सुरु गरेको छ। भारतले हिजो इन्डोनेसियालाई 13-1 गोलले पराजित गर्यो। यसअघि महिला हकी टोलीले उज्बेकिस्तानलाई 19-0 गोलले पराजित गरेको थियो। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

आकाशवाणी गुवाहाटीको महाबाबुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। आज असोज 5 गते सोमबार औ शुक्ल पक्षको दशमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:46 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। थालनीमा प्रस्तुत छ रोजगार समाचार, पाठ गर्दैछु म सन्तोष नेवार। असम सरकारको पशुपालन तथा पशु चिकित्सा विभागमा खाली भएको 200 भेटनेरी फिल्ड एसिस्टेन्ट पदका लागि आवेदन आह्वान गरिएको छ। तलब प्रति महिना 24,000 रुपियाँ 70,000 हुन रहनुको साथै ग्रेड पे 6,200 र अन्य भत्ताहरू रहनेछन्। पदका लागि प्रार्थी बायोलोजी विषयको साथ विज्ञान शाखामा उच्चतर माध्यमिक परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 18 40 वर्षभित्र हुनुपर्छ। विस्तृत जानकारी र आवेदनको लागि वेबसाइट रहेको छ animalhusbandry.asam.gov.in। आवेदन दिने अन्तिम मिति 23 सेप्टेम्बर हो। यता कर्मचारी चयन आयोगले 2,536 लोअर डिभिजनल क्लर्क, जुनियर सेक्रेटेरिएट एसिस्टेन्ट र डाटा एन्ट्री अपरेटर पदहरूमा नियुक्तिका लागि उम्मेद्वार छनौट गर्ने उद्देश्य

0: ले कम्बाइन्ड हायर सेकेन्डरी लेभल एक्जामिनेसन 2026 परीक्षाको आयोजना गरेको छ। प्रार्थी उच्चतर माध्यमिक परीक्षा उत्तीर्ण भएको हुनुपर्छ। प्रार्थीको उमेर 18 वर्षदेखि 27 वर्षको बीचमा हुनुपर्छ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ ssc.nic.in। आवेदन दिने अन्तिम मिति 7 अक्टोबर हो। यता ब्याङ्क अफ बडोदा नामको संस्थामा खाली भएका 1100 वेल्थ एक्जिक्युटिभ र क्रेडिट एनालिस्ट पदका लागि आवेदन आह्वान गरिएको छ। वेल्थ एक्जिक्युटिभको पद संख्या 1000 रहेको छ। पदको लागि प्रार्थी स्नातक उत्तीर्ण हुनुपर्नेछ र म्युचुअल फान्ड डिस्ट्रिब्युटर, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसेस डिस्ट्रिब्युटर आदि जस्ता निश्चित विषयहरूमा प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। प्रार्थीको उमेर 22 वर्षदेखि 32 वर्षको बीचमा हुनुपर्नेछ। यता क्रेडिट एनालिस्टको पद संख्या रहेको छ 100 वटा। प्रार्थी स्नातक उत्तीर्ण हुनुको साथै चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ। उमेर 21 वर्षदेखि 33 वर्षको बीचमा हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ bankofbaroda.bank.in। आवेदन दिने अन्तिम मिति 24 सेप्टेम्बर हो। यसै गरी केन्द्रीय लोकसेवा आयोगले कम्बाइन्ड जियो साइन्टिस्ट एक्जामिनेसन 2027 परीक्षाको आयोजना गर्नेछ। यसमार्फत भूवैज्ञानिक, भूभौतिक शास्त्री, रसायन शास्त्री आदि विभिन्न वर्गका कुल 127 पदका लागि प्रार्थी चयन गरिनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 32 वर्षको बीचमा हुनुपर्नेछ। विस्तृत जानकारी र आवेदनका लागि वेबसाइट रहेको छ upsc.gov.in। आवेदन दिने अन्तिम मिति 22 सेप्टेम्बर हो। सुन्दै हुनुहुन्छ रोजगार समाचार, आजलाई पूरा भयो। श्रोताबिन्दु रोजगार समाचारपछि प्रस्तुत छ आजको अघिल्लो कार्यक्रम। सुनाइरहेको छौँ अन्तर्वार्ता। नेपाली चलचित्र जगतका प्रख्यात निर्देशक तुलसी घिमिरेसँगको यो अन्तर्वार्ता कार्यक्रम। अन्तर्वार्ता लिनुभएको छ भास्कर दाहालले। र श्रोताहरूलाई ज्ञात गराउन चाहन्छौँ कि यो अन्तर्वार्ताको आज यो पहिलो प्रसारण हो।
1: भेटवार्ता। आज हामीले भेटवार्ताको निम्ति विशिष्ट कलाकार, अभिनेता, गीतकार तथा नेपाली चलचित्रका महान निर्देशक तुलसी घिमिरेज्यूलाई हाम्रो स्टुडियोमा निम्त्याएका छौँ र उहाँलाई धेरै कुराहरू सोधेर हाम्रो श्रोताहरू समक्ष पुर्याउने प्रयास गरेका छौँ। र तुलसी घिमिरेज्यू, आज तपाईँ हाम्रो स्टुडियोमा आएकोमा तपाईँलाई हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ।
2: थ्याङ्क यू। अनि भेटवार्ता सुनिरहनु भएका हाम्रा तमाम श्रोताहरूलाई मेरो न्यानो अभिवादन। थ्याङ्क यू।
1: र तुलसी घिमिरेज्यू, पहिलो त तपाईँको परिचय, जस्तै जन्म, शिक्षा, परिवार सबै अलिकति छोटकरीमा दिनुहुन्छ भन्ने म अनुरोध गर्दछु।
2: म कालिम्पोङको सिन्देबुङ बस्ती एउटा गाउँमा जन्मेको हुँ र मेरो बाबा स्वर्गीय ध्वजमान घिमिरेजी उहाँ रिटायर्ड आर्मी हुनुहुन्थ्यो।
1: हजुर।
2: आमा नर्मदा।
1: हजुर।
2: अनि हामी तिनजना दाजुभाइ छौँ अनि एकजना बहिनी छिन्।
1: हजुर।
2: र म गाउँकै सानो पाठशालामा, गाउँको स्कुलमा पढेँ। त्यसपछि स्कटिज युनिभर्सिटिजमा मैले मेरो हायर सेकेन्डरी सकेँ। त्यसपछि कालिम्पोङमै कलेज सकेर त्यसपछि केही दिन आर्मीको उसमा पनि जोइन गरेँ।
1: हजुर।
2: त्यसपछि म सेन्ट्रल वाटर एन्ड पावर कमिसन भन्ने उसमा सिक्किममा कार्यरत थिएँ। सानैदेखि फिल्मको उसले चाहना थियो, त्यसले गर्दाखेरि त्यहाँनिर एउटा सानो इन्सिडेन्टमा फिल्म पर्सनालिटीलाई भेटेर त्यतै लाग्यो,
1: त्यता त्यतै ढल्किन थाल्नुभयो। र विशेष गरी जुन अब सरकारी जागिरे शिक्षा दीक्षामा जडित हुँदाहुँदै पनि यो चलचित्र जगतमा चाहिँ कहाँबाट, कसरी, कहिलेदेखि मजाले सम्पर्कित हुनुभएको, त्यस विषयमा अलिकति जानकारी दिनुहुन्छ कि?
2: म सानैदेखि नै फिल्ममा एकदमै आकर्षित थिएँ, एकदमै फिल्ममा नै आकर्षित थिएँ। एउटा इच्छा नै थियो, जसरी पनि कसरी पनि हुन्छ म फिल्म लाइनमा। तर त्यति बेला सजिलो थिएन।
1: हजुर।
2: म 1968 कुरा गर्दै थिएँ। त्यति बेला बम्बे जानु सजिलो थिएन।
1: हजुर हजुर।
2: र हाम्रो कालिम्पोङको जुन चाहिँ अर्थव्यवस्था थियो, हाम्रो घरको आर्थिक अवस्था, त्यसले बम्बे गएर पढ्ने त्यो पनि पुग्दैन थियो। त्यसले गर्दाखेरि अब प्रयास चाहिँ जारी नै थियो। त्यसमा के भयो भने सिक्किममा काम गर्दा गर्दै एउटा रोमियो एन्ड सिक्किम भन्ने एउटा टिम आयो र मलाई त एकदम नै आफ्नो

0: देवता भेटेको जस्तै लाग्यो त्यसको डाइरेक्टरलाई भेट्दाखेरि त गएर
1: हजुर हजुर
0: भेटे उनीहरूलाई अनुरोध गरे त उनीहरूले पहिला डिमोरलाइज पनि गरे तर
1: हुँदैन सक्दैनस् भनेर हजुर
0: सक्दैनस् हुँदैन भनेर
1: हजुर
0: तर म जसरी पनि त्यसको एउटा क्यामराम्यानलाई साथी बनाएर अनि म जसरी पनि हुन्छ भनेर बम्बे पुगे
1: बम्बे
0: बम्बे
1: पुग्नुभयो
0: पुगेँ
1: चलचित्र सम्पर्कितमा लिएर
0: हजुर
1: विशेष गरी अब तपाईँ जब चलचित्र सम्पर्कित बम्बे पुग्नुभयो पहिलो सुरुवात चाहिँ तपाईँको अभिनेताबाट थियो कि निर्देशन के कस्तो थियो सुरुवात
0: बम्बे पुग्ने बित्तिकै त अभिनेताको त प्रश्नै आएन किनकि
1: हजुर
0: त्यस्ता त्यस्ता ह्यान्डसम इन्टेलिजेन्ट मान्छेहरू एकदमै
1: हजुर
0: देखेँ मैले
1: हजुर
0: र अब आत्तिएर फर्किन लागेको थिएँ त्यसपछि
1: हजुर
0: मेरो साथी हुनुहुन्थ्यो एकजना हनिफ छिपा
1: हजुर
0: उससँग बेस भेटघाट भइसकेपछि चाहिँ फिल्म नै एक्टिङ नै त हुँदैन तँबाट तेरो हिन्दीको तेरो कमान्ड छैन केही छैन कस्तो छैन भनेपछि टेक्निसियन त हुनु सक्छस् नि त भनेपछि म एज अ टेक्निसियन पहिला मैले मेकअप सिकेँ अब कस्तो हुन्छ भने जसरी पनि मलाई

हनिफ छिपा, उससँग बेस भेटघाट भइसकेपछि चाहिँ फिल्म नै एक्टिङ नै त हुँदैन तँबाट, तेरो हिन्दीको तेरो कमाण्ड छैन, केही छैन, कस्तो छैन भनेपछि टेक्निसियन त हुनु सक्छस् नि त भनेपछि म एज ए टेक्निसियन पहिला मैले मेकअप सिकेँ। अब कस्तो हुन्छ भने जसरी पनि मलाई बम्बईमा अल्झिनु थियो, बम्बईमा सर्भाइभ गर्नु थियो, त्यसो गर्दाखेरि मेकअप जे पायो त्यही गर्थेँ, म जे काम पायो त्यही गर्थेँ। मेकअपको काम सिकेर केही दिन मैले एसिस्टेन्ट मेकअप भएर काम गरेँ, मेकअप म्यान भएर काम गरेँ, त्यसपछि लाइट बोय, क्यामेरा केयरटेकर, स्पट बोय, सबै काम गरेको छु मैले। सिक्नु भन्दा पनि दुई चार पैसा कसरी हुन्छ कमाउने सोचमा नै ती कामहरू सिकेँ मैले, र अहिले सोचेर ल्याउँदाखेरि चाहिँ ब्लेसिङ इन डिस्गाइज रहेछ, मलाई मेरो भाग्य रहेछ त्यो सबै काम सिक्नु त्यसरी पाएँ मैले। र एडिटिङ रुममा एक दिन पस्दाखेरि चाहिँ त्यो कार्यशैली, त्यो काम गरेको देख्दा चाहिँ मलाई कहाँ कहाँ लाग्यो भने मैले सिक्न खोजेको र जान्न खोजेको सायद यही हो।